गुरु गुरु वाहे गुरु गुरु रामदास गुरु गुरु गुरु वाहे गुरु गुरु रामदास गुरु वाहे गुरु वाहे गुरु गुरु गुरु वाहे गुरु गुरु रामदास गुरु। The end of my stay in India, I am blessed.